0: فارمز میں ہم لیتے. اور جو ہم نے دیکھا وہ تھا فرگیونس, کہ شمع کرنا, وہ بھی آج کے دن میں اس کی پریبھاشا بہت زیادہ بدل چکی ہے, کیونکہ ہم سمجھتے ایک تو شمع کرنا بہت مشکل لگتا, اور اگر کر دیتے ہیں تو احسان جتا کے شمع کرتے ہیں, اور جیسے بار بار اس سامنے والے ویکتی کو یاد دلائیں گے کہ میں نے آپ کو فرگیو کیا, تو وہ بھی ایک واپس وہی نیگیٹو انرجی بھیجنے کا ایک وہ مادھیم بن جاتا ہے. جبکہ اگر ہمیں سمجھ میں آ جائے کہ مجھے ہرٹ میں نے خود نے کیا ہے, سامنے والے نے تو جو کیا سو کیا, لیکن جو مینٹل پین ہے وہ میری اپنی کریشن ہے, تو پھر فرگیونس کا کانسیپٹ ہی پورا چینج ہو جاتا. آپ نے مجھے ہرٹ نہیں کیا, میں نے خود اپنے آپ کو ہرٹ کیا, تو مجھے آپ کو نہیں فرگیو کرنا, مجھے اپنے آپ کو فرگیو کرنا ہے, کیونکہ میں یہ بھول گئی تھی کہ میں نے خود اپنے آپ کو ہرٹ کیا, اب مجھے خود یاد آ گیا ہے, تو آئی ہیو ٹو فرگیو مائی سیلف فار دا پین آئی کازڈ ٹو مائی سیلف. اینڈ فرگیونیس ڈزنٹ مین یو نو آئی ہیو ٹو لیو ان گلٹ اور شیم, آئی فرگیو مینس آئی ریمائنڈ مائی سیلف کہ نیکسٹ ٹائم دس ول ناٹ ہیپن. اینڈ فرگیونیس کو صحیح روپ سے کرنے کے لیے ہمیں بھول جانا ہوگا, آئی ہیو ٹو فرگیٹ دی انسیڈنٹ. اب کئی بار کئی لوگ کہتے کہ بھول کیسے سکتے ہیں, اور ایکچولی بھولنا ارتھات کیا, بیکاز اٹس ناٹ کہ آپ کو وہ انسیڈنٹ بھول گیا, وہ تو نہیں ہو سکتا. ہماری لائف میں جتنے بھی سارے انسیڈنٹس ہوتے ہیں وہ ہمیں تو یاد رہتے ہیں نا, اسمرتی تو ہے, لیکن فرگیٹنگ مطلب کہ وہ اسمرتی اب مجھے درد نہیں دے گی,
1: وہ تکلیف نہیں ہوگی, جیسے ہی وہ انسیڈنٹ تو یاد آ جائے گا کبھی بھی, لیکن اس درد سے ہم نہیں گزریں گے,
0: اب وہ درد سے نہیں گزریں گے. پہلے کیا ہوتا تھا, وہ اسمرتی ہمیں درد دیتی تھی, تو دین آئی کین, اٹس ناٹ فرگیٹنگ دی انسیڈنٹ, بٹ اٹ از فرگیٹنگ دا پین ایسوسیٹڈ ود دی انسیڈنٹ, بیکاز سم پیپل ول سے کہ یو نو ہاؤ کین آئی فرگیٹ دی انسیڈنٹ, آئی کی ناٹ فرگیٹ, اٹس اسٹورڈ دیئر, بٹ آئی فرگیٹ دا پین ایسوسیٹڈ ود دی انسیڈنٹ, اینڈ جب آئی کین فرگیٹ دا پین ایسوسیٹڈ دین آئی فرگیو, کیونکہ جب تک وہ درد یاد ہے تو فرگیونیس نہیں ہوگی, کیونکہ ہر بار
1: دیٹ از واٹ ہیپنس نا, کہ یو اسٹارٹ لکنگ ایٹ دا انسیڈنٹ, اٹس ناٹ ایکچولی, ہم جو بات یہ کہتے ہیں کہ دیکھنے لگ جاؤ, درشتا بن جاؤ,
0: ساکشی ہو جائیں گے, تو اب وہ درد نہیں دے گا نا, اب وہ ہے وہاں پہ لیکن وہ مجھے تکلیف نہیں دے رہا. پہلے یہ ہوتا تھا کہ ایوری ٹائم میں وہ اس انسیڈنٹ کو یاد کروں, یاد کرنا بھی نہیں پڑتا تھا, وہ بار بار یاد آتا
1: جاتا,
0: بار بار یاد آتا,
1: درد دیتا جاتا,
0: اور وہ بار بار درد دیتا تھا. اب جتنا وہ درد ختم ہو جائے گا تو ایکچولی نیچرلی بھی وہ انسیڈنٹ بھی یاد نہیں آئے گا, کیونکہ وہ درد کا مجھے عادت پڑ گئی ہے, اینڈ یو نو وہ درد ایک سٹیمولنٹ بن گیا ہے کہ ہر ٹائم آتا ہے میرے اندر, وہ کریٹ کر دیتا ہے, تو وہ انسیڈنٹ بھی بار بار یاد آتا تھا, کیونکہ انسیڈنٹ یاد آنا مطلب مجھے درد ملنا. اب کیونکہ مجھے وہ انسیڈنٹ سے درد ملنا اگر بند ہو جائے تو پھر انسیڈنٹ یاد آنا بھی
1: کوشش کرنی پڑے گی, پھر مجھے کوشش کرنی پڑے گی کہ اگر مجھے یاد کرنا ہے کہ اچھا کیا ہوا تھا. ویری ٹرو,
0: اٹس ناٹ اباؤٹ فرگیٹنگ دی انسیڈنٹ, بٹ اٹ از دا پریکٹس آف فرگیٹنگ دا پین ود دی انسیڈنٹ. پھر انسیڈنٹ اپنے آپ بھول جائے گا, یاد ہی نہیں آئے گا, کوئی یاد دلائے یا کبھی کوئی بات ہو تب تھوڑی سمرتی میں آئے گا, اور وہ بھی آئے گا اور چلا جائے گا, اس کا امپیکٹ اب میرے اوپر ختم ہو چکا ہے, دین آئی ایم ٹوٹلی لبریٹڈ, آئی ایم فری, کہ اب یہ ویکتی یا وہ جو سچویشن ہوئی تھی میرے اوپر اب کوئی امپیکٹ نہیں ڈال سکتی. نہیں تو اتنی پرانی باتیں بھی ہمیں آج دن تک بہت درد دیتی ہیں,
1: اور کتنی بار ہم وہ پکڑ کے بیٹھے رہتے ہیں,
0: پکڑ کے بیٹھے رہتے ہیں, اینڈ وی فیل اٹس دا رائٹ تھنگ ٹو ڈو, یو نو. سو دیز آر آل اگین بلیف سسٹمز, جس کی وجہ سے ہم نے چوز کیا کہ ہماری جیون درد میں چلتی ہے. ہم چوز کرتے ہیں, ہر اسٹیپ پہ ہم چوز کر رہے ہیں, خوشی اتنی ایزیلی ہے لیکن ہم ہر ٹائم آپشن چوز کرتے ہیں درد میں رہنے کا. لیکن اگر اس کو اور ایزی کرنا چاہتے ہیں تو سب سے جو سمپل بیسک لا ورک کر رہا ہے وہ ہے کارمک لا, کرم, کہ جو کرم ہم کرتے ہیں اس کا ریزلٹ ہمیں ملنا ہی ملنا ہے. اگر اس کو ہم جانتے ہیں لیکن ہم اس کو بہت زیادہ جیون میں یوز نہیں کرتے ہیں, لیکن اس کو اگر صحیح روپ سے سمجھ لیں اور پکڑ لیں اور ہر اسٹیپ پر اس کی ایپلیکیشن دیکھنا شروع کر دیں, تو ہرٹ کا کانسیپٹ ہی ختم ہو جائے گا.
1: جیسا آپ بولتے ہو आप पाते हो ये हम कब से हर बार यही बात करते हैं,
0: कब से सुनते आए, कब से पढ़ते भी आए, और कहने को कहा जाए हम कहते हैं हम मानते भी है इस बात में. Every religion believes in karmic philosophy and they say yes, as you do so you will get. But then when we get, why don't we remember that why are we getting it? You know, if I remember that what I'm getting is because of something that I've done, then where is the question of blaming you or anybody else? I just understand I am getting it.
1: लेकिन कई बार क्या होता है कि जब हमें मिल रहा होता है तब हमें ये तो याद ही नहीं होता कि हमने क्या किया था. एक और भी बात की किस चीज का मिल रहा है ये भी नहीं पता होता.
0: को किस चीज का मिल रहा है ये तो कभी पता
1: भी नहीं चलेगा. कौन से कर्म का हमारा मिल रहा है वो
0: ये तो पता नहीं चलेगा बिकॉज देयर इज नो बोर्ड इन फ्रंट ऑफ मी. एक स्क्रीन नहीं है जो हर टाइम वहां पर यू नो सारा पॉप अप होता रहे. आपने ये किया था उसका आपको ये मिला, आपने ये किया तो लाइफ विल बिकम वेरी कॉम्प्लेक्स इफ दैट इज वॉट इज गोइंग टू हैपन एवरी टाइम. क्योंकि हर टाइम अगर आपको आपका पास्ट दिखाई दे बार बार कि आपने ये किया था, आपने ये किया था, तो हमारे लिए उससे बाहर निकलना बहुत मुश्किल हो जाएगा. क्योंकि शायद हम सब ने बहुत कुछ किया हुआ है यू नो, बट नाउ इट्स मोर इम्पोर्टेंट कि उससे बाहर निकलकर अब ध्यान देना. और अब ध्यान हम तब दे सकेंगे जब हमें याद रहेगा कि अब जो किया सो किया, अब और नहीं करना. लेकिन वो जो किया अगर वो कैरी फॉरवर्ड होता रहता है तो वो खत्म तो होना आउट ऑफ द क्वेश्चन है, वो और ही अक्यूमुलेट होता जाता है. तो एक सिंपल लॉ हम सारा दिन में याद रखें कि जो हम बाहर भेजते हैं वो हमारे पास वापस आने वाला है. और भेजना मतलब सिर्फ फिजिकल कर्म नहीं, राइट फ्रॉम द लेवल ऑफ थॉट, बिकॉज इट्स एनर्जी. लॉ ऑफ कर्म किस पर वर्क कर रहा है? एनर्जी पर वर्क कर रहा है. वो टेबल, कुर्सी, गाड़ी, शरीर इस पे वर्क नहीं कर रहा है, वो एनर्जी पर वर्क कर रहा है. कि एनर्जी वाइब्रेशन है, हम जो एनर्जी बाहर ट्रांसमिट करते हैं वो वाइब्रेशंस जाती हैं, दे हिट द पीपल टू हुम दे आर टारगेटेड एंड देन दे कम बैक. अब वो कब वापस आएंगे इट वेरीज. कई बार इंस्टेंट इमिडिएटली, कई बार कुछ समय के बाद, और कई बार ये कॉस्ट्यूम चेंज करने के बाद.
1: ये जो जन्मों की हम बात करते हैं कि इस जन्म का नहीं है, और लेकिन ये बहुत एक्सेप्टेंस आई थिंक सबसे मुश्किल है. लेकिन एक बार जब एक्सेप्टेंस हो जाएगी तो शायद आसान हो जाए लाइफ.
0: बहुत इजी हो जाता है. क्योंकि एक्सेप्ट करना क्यों मुश्किल है जबकि मालूम है, बिलीव भी करते हैं. यू नो हार्डली यू विल गेट एनीबडी हु विल से आई डोंट बिलीव. इनफैक्ट इतने लोग हैं जो आत्मा में नहीं समझ पाते, परमात्मा को नहीं बिलीव करते, लेकिन कर्म को मानेंगे. कि मैं और कुछ नहीं मानता लेकिन मैं मानता हूँ कर्म.
1: और अच्छे कर्मों का फल अच्छा मिलता है, बुरे कर्मों का फल.
0: दिस इज समथिंग यूनिवर्सल, एवरीवन विल एक्सेप्ट. बट इट्स नॉट जस्ट हियर, इट्स नॉट कि आप इंटेलेक्चुअली उसको एक्सेप्ट कर ले. आपके पास फिर वो एक नॉलेज का वेपन है. ज्ञान एक शस्त्र होता है जिसको परिस्थिति आने पर यूज करना है. तो ये एक शस्त्र हमें पता है कि जो कुछ मेरे पास आ रहा है, हम किस बात पर ध्यान रखते कि मुझे अब कुछ नहीं करना है गलत. वो भी अनकॉन्शियसली फिर भी बहुत सारी बातें गलत हो जाती, लेकिन हम कहते मैं कुछ नहीं गलत करूंगा तो मेरे साथ कुछ गलत नहीं होगा. लेकिन जो अगर मेरे साथ हो रहा है अब, वो अगर मुझे याद आए कि वो भी इसीलिए हो रहा है क्योंकि मैंने कुछ न कुछ भेजा था. बिकॉज वंस आई अंडरस्टैंड द एनर्जी फ्लो कि अगर ऐसे कुछ आ रहा है वो इसीलिए आ रहा है क्योंकि वो ऐसे गया था. यू नो हमें वो वाला याद नहीं है जब हमने ऐसे भेजा था, हमें सिर्फ ये दिखाई दे रहा है कि ऐसे आ रहा है. एंड देन वी से क्यों आ रहा है, मेरे साथ ऐसा क्यों हो रहा है. एंड यू नो कई बार हम कहते कि मैंने तो इस जीवन में कभी किसी के साथ कुछ भी गलत नहीं किया था, तो फिर मेरे साथ सब कुछ गलत क्यों हो रहा है, मुझे इसको यूज करना पड़ेगा. जनरली हम क्यों नहीं यूज करते, क्योंकि एक तो हम रिस्पॉन्सिबिलिटी लेने के लिए रेडी नहीं है कि मेरा हर एक थॉट, वर्ड, एक्शन मेरी जिम्मेवारी है. यू नो जहां मैंने समझ में आ गया कि जो कुछ मेरे साथ हो रहा है वो मेरी वजह से हो रहा है, इसका मतलब जिम्मेवारी
1: मेरी है.
0: लेकिन मेरे लिए ये कहना ज्यादा इजी है कि इसकी जिम्मेवारी आप.
1: एक्चुअली ये बहुत मुश्किल आ रही है. हमने पूरा इस श्रृंखला में जब हमने बात ये की है कि चाहे वो एंगर है, चाहे वो हर्ट हो रहा है, चाहे वो बाकी सारी चीजें हैं, जिम्मेदार मैं हूँ. क्योंकि जहां जिम्मेदार मैं हो जाती हूँ, जहां रिस्पॉन्सिबल मैं हो जाती हूँ, तो मैं चेंज कर सकती हूँ उस चीज को.
0: लेकिन जिम्मेवारी